पुनः स्वागत छ श्रोता, हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। समय यस बेला 2:30 औ 21 सेकेन्ड भइरहेछ श्रोता, र अब सुनाउन लागिरहेका छौँ नेपाली लोक अनि आधुनिक गीत विविध कलाकारहरूको स्वरमा। त प्रथममा स्वीकार्नुहोस् यो लोकगीत मानसिंह मोक्तानको स्वरमा।

0: यो प्रसारण हो आकाशवाणीको अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, आरती ठकुरीबाट सुन्नुहोस् समाचार। सुरुमा मुख्य समाचार। राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको तीन दिवसीय भ्रमणका लागि आज गान्तोक पुग्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरको अध्यक्षतामा क्वाड विदेश मन्त्रीहरूको बैठक नयाँ दिल्लीमा सम्पन्न भयो। गृहमन्त्री अमित शाहले आज राजस्थानको भारत पाकिस्तान अन्तर्राष्ट्रिय सीमामा रहेको साँचो सीमा चौकीको भ्रमण गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज नरेन्द्र मोदी सरकारको 12 वर्ष पूरा भएको उपलक्ष्यमा यसलाई भारतको सभ्यता र विकास यात्रामा परिवर्तनकारी अवधिको रूपमा वर्णन गर्नुभयो र पूर्व उपराष्ट्रपति एम वेंकैया नायडू अनि पूर्व प्रधानमन्त्री एचडी देवेगौड़ाले आज नयाँ दिल्लीमा केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले लेख्नुभएको अपनापन माई एक्सपीरियन्स विथ नरेन्द्र मोदी पुस्तकको विमोचन गर्नुभयो। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको तीन दिवसीय भ्रमणका लागि आज गान्तोक पुग्नुभयो। उहाँलाई लिभिङ हेलिप्याडमा राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ र अन्य वरिष्ठ विशिष्ट व्यक्तिहरूले स्वागत गर्नुभयो। आफ्नो भ्रमणको पहिलो दिन राष्ट्रपतिले राज्यमा सुरक्षित र पहुँचयोग्य यातायात सुविधा सुधार गर्ने उद्देश्यले महिलाहरूका लागि समर्पित गुलाबी बसहरूको उद्घाटन गर्नुहुनेछ। राष्ट्रपतिले सिक्किमको समृद्ध पारिस्थितिक र पुष्प सम्पदाको अवलोकन गर्न रिज पार्कमा रहेको अर्किडेरियमको पनि भ्रमण गर्नुहुनेछ। उहाँले दुर्लभ पाण्डुलिपि र बौद्ध सांस्कृतिक कलाकृतिहरूको संरक्षणका लागि प्रसिद्ध नामग्याल तिब्बत विज्ञान संस्थानको पनि भ्रमण गर्नुहुनेछ। दोस्रो दिन राष्ट्रपतिले नाथुला पासको भ्रमण गर्नुहुनेछ र गान्तोकमा रहेको सिक्किम विश्वविद्यालयको 7 दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। आफ्नो भ्रमणको अन्तिम दिन उहाँले सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस झण्डा प्रदान गर्नुहुनेछ। यससँगै सिक्किम यो प्रतिष्ठित सम्मान प्राप्त गर्ने देशको 15 राज्य बन्नेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरको अध्यक्षतामा क्वाड विदेश मन्त्रीहरूको बैठक नयाँ दिल्लीमा सम्पन्न भयो। बैठकमा अस्ट्रेलियाका विदेश मन्त्री पेनी वोङ, जापानी विदेश मन्त्री तोसी मित्सू मोटेगी र अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भाग लिनुभयो। क्वाड देशहरूले इण्डो पेसिफिक समुद्री निगरानी पहल र समुद्री क्षेत्रमा गतिविधि र परिस्थितिहरूको जानकारी लिन साझा गरिएको तस्विरमा सहमति जनाए। विदेश मन्त्री डाक्टर एस जयशंकरले सामाजिक सञ्जाल पोस्टमा भन्नुभयो, क्वाडले बन्दरगाह पूर्वाधार, फिजीमा पाइलट बन्दरगाह परियोजना र समुद्र मुनि केबलहरूमा सहयोगमा विशेषज्ञ प्यानल स्थापना गर्ने विचार गर्नेछ। उहाँले बैठकको प्रमुख परिणामहरूमध्ये एक क्वाड क्रिटिकल मिनरल फ्रेमवर्कको अन्तिम रूप दिने विषय बताउनुभयो। क्वाड देशहरूले भारत अमेरिका क्रिटिकल मिनरल फ्रेमवर्कमा पनि हस्ताक्षर गरे। क्वाडले यस क्षेत्रका अन्य समान विचारधारा भएका देशहरूसँग पनि काम गरिरहेको छ। इण्डो पेसिफिक ऊर्जा सुरक्षा प्रविधि व्यवस्थापन नीति अन्तर्राष्ट्रिय बजार विश्लेषण र आपतकालीन प्रतिक्रिया अभ्यासका क्षेत्रमा क्वाड पहलहरू पनि आज घोषणा गरियो। आफ्नो उद्घाटन भाषणमा डाक्टर जयशंकरले इण्डो पेसिफिक क्षेत्र विश्वव्यापी वृद्धि र स्थिरताको चालक रहनुपर्ने विषयमा जोड दिनुभयो। उहाँले भन्नुभयो, लोकतान्त्रिक राष्ट्रहरू, बहुलवादी समाजहरू र बजार अर्थव्यवस्थाहरूले समुद्री मुद्दाहरूमा सहकार्य गरिरहेकाले क्वाड देशहरूको स्वतन्त्र र खुल्ला इण्डो पेसिफिक क्षेत्रको लागि साझा जिम्मेवारी छ। डाक्टर जयशंकरले इण्डो पेसिफिक क्षेत्रसँग सम्बन्धित मुद्दाहरू समाधान गर्न कूटनीतिक विश्वास बढाउने, समुद्री सुरक्षा सुनिश्चित गर्ने, आर्थिक अवसरहरू र विकल्पहरूलाई प्रवर्धन गर्ने र पारस्परिक सहयोगको गहिरो भावनालाई बढावा दिन आवश्यक रहेको बताउनुभयो। उहाँले यो एक विश्वसनीय र पारदर्शी साझेदारीलाई बढावा दिएर प्राप्त गर्न सकिने बताउनुभयो। डाक्टर जयशंकरले भन्नुभयो, विश्वव्यापी आपूर्ति श्रृङ्खला, लचिलोपन, कनेक्टिभिटी अवरोधहरू, उत्पादन र स्रोत एकाग्रता र महत्वपूर्ण पूर्वाधार अभाव जस्ता मुद्दाहरूलाई सम्बोधन गर्न आवश्यक छ।
2: Economic resilience should be promoted.
3: बैठक में आर्थिक मजबूती बनाए रखने, आपूर्ति श्रृंखला को मजबूत करने, विश्वसनीय और सुरक्षित तकनीकों का प्रसार करने तथा उत्पादन क्षमता में वृद्धि करने पर चर्चा हुई। ऊर्जा और उर्वरक की वर्तमान उपलब्धता के साथ साथ महत्वपूर्ण खनिजों और संसाधनों की उपलब्धता पर भी बात हुई। हमारा लक्ष्य आपसी सहयोग को मजबूत करना तथा दूसरों की सहायता करना है। हम क्वाड देश आदान प्रदान से विकास और समृद्धि की खोज में नवाचार और रचनात्मकता को बढ़ावा देते हैं।
2: Undertake more exchange.
1: बैठकको क्रममा क्वाडका विदेश मन्त्रीहरूले प्राथमिकता क्षेत्रहरूमा क्वाड सहयोग बढाउने बारेमा विचार आदान प्रदान, क्वाड पहलहरूको प्रगतिको समीक्षा र इन्डो पेसिफिक क्षेत्रमा हालैका विकासहरू र क्वाड देशहरूको चासोका अन्य अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गरे। अमेरिकी विदेश मन्त्री मार्को रुबियोले भन्नुभयो, क्वाड क्रिटिकल मिनरल फ्रेमवर्कले क्वाड देशहरूलाई आर्थिक नीति उपकरणहरूको उपयोग गर्न र महत्वपूर्ण खनिजहरूको खानी, प्रशोधन र पुनर्चक्रण सहित महत्वपूर्ण खनिज आपूर्ति श्रृङ्खलाहरूलाई बलियो बनाउन लगानी समन्वय गर्न मार्गदर्शन गर्नेछ। उहाँले इन्डो पेसिफिक ऊर्जा सुरक्षामा क्वाड इनिसिएटिभले संकटको समयमा क्षेत्रमा ऊर्जा आपूर्ति कायम राख्न मदत गर्ने बताउनुभयो। श्री रुबियोले अमेरिकाले यस वर्षको अन्त्यमा इन्धन सुरक्षा फोरमको लागि क्वाड देशहरूको आयोजना गर्नेछ, जसको उद्देश्य यो पहललाई अझ विस्तार गर्नु रहेको बताउनुभयो।
4: सहयोग के जिन क्षेत्रों पर हम मिलकर काम कर रहे हैं वे हाल ही में दुनिया भर में हुई घटनाओं के कारण और भी अधिक प्रासंगिक और महत्वपूर्ण हो गए हैं। इसलिए आज मुझे लगता है कि हम उन क्षेत्रों में अपने संबंधों को क्रियान्वित करने में और भी अधिक प्रगति करेंगे जिन पर हम सहयोग कर सकते हैं। क्वाड के बारे में सबसे दिलचस्प बात यह है कि हम साझा हितों के क्षेत्रों में विचारों का आदान प्रदान करने के लिए एक साथ आते हैं। क्वाड तेजी से एक ऐसा मंच बनता जा रहा है जिसके माध्यम से हम कार्यवाही कर सकते हैं।
1: गृहमन्त्री अमित शाहले आज राजस्थानको भारत पाकिस्तान अन्तर्राष्ट्रिय सीमामा रहेको साँचो सीमा चौकीको भ्रमण गर्नुभयो। उहाँले यस क्षेत्रमा तैनात सीमा सुरक्षा बल बीएसएफका कर्मचारीहरूसँग अन्तर्क्रिया गर्नुभयो र देशको सीमाको रक्षा गर्ने उनीहरूको समर्पणको प्रशंसा गर्नुभयो। भ्रमणको क्रममा गृहमन्त्रीले राज्यको सीमा क्षेत्रका लागि जीवन्त गाउँ कार्यक्रमको दोस्रो चरणको सुरुवात गर्नुभयो। यस पहल अन्तर्गत अन्तर्राष्ट्रिय सीमामा रहेका गाउँहरूमा शिक्षा, सडक, बिजुली र रोजगारीका अवसरहरू सहित पूर्वाधार र आवश्यक सेवाहरू सुदृढ गरिनेछ। कार्यक्रमले बारमेर, बिकानेर र जैसलमेर जिल्लाका गाउँहरूलाई समेट्छ। यस अवसरमा मुख्यमन्त्री भजनलाल शर्मा र केन्द्रीय कानून मन्त्री अर्जुन राम मेघवाल पनि उपस्थित हुनुहुन्थ्यो। केन्द्रीय गृह सचिव गोविन्द मोहन, बीएसएफका महानिर्देशक प्रवीण कुमार, गुप्तचर प्रमुख तपन डेका र राजस्थानका मुख्य सचिव वी श्रीनिवास लगायत धेरै वरिष्ठ अधिकारीहरू पनि कार्यक्रममा उपस्थित थिए। श्री शाहले बिकानेर स्थित बीएसएफ मुख्यालयमा सीमा सुरक्षा सम्बन्धी बैठकको अध्यक्षता पनि गर्नुहुनेछ। यस समन्वय बैठकमा केन्द्रीय गृह मन्त्रालय, राजस्थान सरकार र बीएसएफका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्। रक्षा मन्त्री राजनाथ सिंहले आज नरेन्द्र मोदी सरकारको 12 वर्ष पूरा भएको उपलक्ष्यमा यसलाई भारतको सभ्यता र विकास यात्रामा परिवर्तनकारी अवधिको रूपमा वर्णन गर्नुभयो। उहाँले सामाजिक सञ्जालमा पोस्ट गर्दै भन्नुभयो, 26 मई 2014 श्री मोदीले प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्दा देशको शासन, सोच, नेतृत्व र राष्ट्रिय संकल्पमा निर्णायक परिवर्तन आयो। उहाँले पूर्वाधार विकास र निर्णायक विश्वव्यापी नेतृत्वदेखि बलियो राष्ट्रिय सुरक्षा ढाँचासम्म प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देशले अभूतपूर्व प्रगति गरेको बताउनुभयो। श्री मोदीको भारतको विकास यात्राप्रति प्रतिबद्धतालाई उल्लेख गर्नुहुँदै श्री सिंहले भन्नुभयो, उहाँको अटल संकल्प र राष्ट्रपति निस्वार्थ समर्पणले लाखौंलाई प्रेरणा दिइरहेको छ। श्री सिंहले भन्नुभयो, सबका साथ, सबका विकास, सबका विश्वासको नारा हरेक तहमा शासन र नीति निर्माणमा प्रतिबिम्बित हुन्छ, जसले भारतलाई पहिले भन्दा बलियो, गौरवशाली र बढी आत्मविश्वासी बनाउँछ। भारतीय जनता पार्टीका अध्यक्ष नितिन नवीनले भन्नुभयो, प्रधानमन्त्री नरेन्द्र मोदीले 26 मई 2014 पदभार ग्रहण गरेदेखि देशले अभूतपूर्व आत्मविश्वास र नयाँ सांस्कृतिक पुनर्जागरणको ऐतिहासिक क्षण देखेको छ। सामाजिक सञ्जाल पोस्टमा श्री नवीनले प्रधानमन्त्री सरकारको विगत 12 वर्षको कार्यकाललाई सुशासन र राष्ट्र प्रथमको भावनाबाट प्रेरित ऐतिहासिक यात्राको रूपमा वर्णन गर्नुभयो। उहाँले भन्नुभयो, श्री मोदीको नेतृत्वमा भारत आज सुरक्षित, सक्षम र दृढ़ आतंकवाद युद्धको प्रति आतंकवाद र सशस्त्र बलको बढ्दो वीरता मार्फत आफ्नो सार्वभौम सत्ताको रक्षा गर्न पूर्ण रूपमा तयार छ। भाजपा अध्यक्षले भन्नुभयो, सबका साथ, सबका विकास, सबका विश्वास, सबका प्रयासको मूल मन्त्र र अन्त्योदयको सर्वोच्च सिद्धान्तको आधारमा प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारी नीतिहरूलाई केवल दस्तावेजबाट देशमा वास्तविक रूपान्तरण र जनकल्याणको शक्तिशाली साधनमा रूपान्तरण गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
5: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
6: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
5: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
1: अब सुन्नुहोस् रहल समाचार। पूर्व उपराष्ट्रपति एम वैंकैया नायडू अनि पूर्व प्रधानमन्त्री एचडी देवेगौडाले आज नयाँ दिल्लीमा केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले लेख्नुभएको अपनापन माई एक्सपीरियन्स विथ नरेन्द्र मोदी पुस्तकको विमोचन गर्नुभयो। यस अवसरमा बोल्नुहुँदै श्री चौहानले यो पुस्तक प्रधानमन्त्री नरेन्द्र मोदीसँगको आफ्नो दशकौंको अनुभवमा आधारित रहेको बताउनुभयो। एकता यात्राको क्रममा श्री मोदीसँगको आफ्नो अनुभवलाई सम्झदै चौहानले भन्नुभयो, श्री मोदीले जम्मू कश्मीरको श्रीनगरको लाल चौकमा तिरंगा फहराएर राष्ट्रपति आफ्नो दृढ प्रतिबद्धता प्रदर्शन गर्नुभयो। श्री मोदी गुजरातका मुख्यमन्त्री हुँदा र मध्यप्रदेशका मुख्यमन्त्री हुँदाको आफ्नो कार्यकाललाई सम्झदै उहाँले भन्नुभयो, दुवै नेताले आफ्नो राज्यका नागरिकहरूको जीवन सुधार गर्न विभिन्न क्षेत्रमा काम गरेको
7: थियो। ऐतिहासिक दिन है जब श्रीमान नरेन्द्र मोदी जी ने पहली बार प्रधानमंत्री पद की शपथ ग्रहण की थी। मैं भी उनको बधाई देता हूं और आप सब भी उनका अभिनंदन करें। लेकिन मेरा और उनका साथ 35 साल पुराना है और इन 35 सालों में मैंने उनको हर क्षण देश के लिए जीते हुए देखा है। उनका हर कदम देश की प्रगति और विकास के लिए उठा है। मैंने उनके दिल को जनता के लिए धड़कते हुए देखा है।
1: यस अवसरमा बोल्नुहुँदै श्री नायडूले सबैले विशेष गरी उदीयमान राजनीतिज्ञहरूले यो पुस्तक पढ्नुपर्ने बताउनुभयो। उहाँले सबै राज्यका नेताहरूलाई यो पुस्तक पढ्न र दुई मुख्यमन्त्रीहरूले आफ्नो राज्यका विभिन्न समस्याहरू समाधान गर्न कसरी मिलेर काम गरे भनेर बुझ्न आग्रह गर्नुभयो। यसैबीच श्री देवेगौडाले भन्नुभयो, यो पुस्तक कुनै विशिष्ट राजनैतिक जीवनी होइन, तर यसले श्री मोदी र श्री शिवराजले जनताको कल्याणको लागि कसरी मिलेर काम गरे भन्ने दर्शाउँछ। उहाँले पुस्तकको लागि चौहानलाई बधाई पनि दिनुभयो। तमिलनाडुमा अल इण्डिया अन्ना डीएमकेका 3 विधायकहरूले राजीनामा दिएपछि यी 3 विधानसभा सीटहरू मदुरन्तकम, पेरेन्डुराई र धारपुरम रिक्त घोषित गरिएको छ। मुख्यमन्त्री जोसेफ विजयले राजीनामा दिएपछि त्रिची पूर्व निर्वाचन क्षेत्र पनि रिक्त घोषित गरिएको थियो। मुख्यमन्त्रीले विधानसभा चुनावमा 2 सीटबाट विजय हासिल गर्नुभएको थियो, जसमध्ये एउटा त्रिची पूर्व विधानसभा क्षेत्र थियो। अल इण्डिया अन्ना डीएमकेका महासचिव इडाप्पाडी के पलानीस्वामीले 3 विधायकहरूको राजीनामा स्वीकार गर्ने विधानसभा अध्यक्षको निर्णयको आलोचना गर्नुभयो। आज वरिष्ठ पार्टी नेताहरूले विधानसभा अध्यक्ष जेसीडी प्रभाकरणलाई भेटेर ज्ञापन पत्र बुझाउँदै विधायकहरूको राजीनामा स्वीकार नगर्न आग्रह गरेका छन्। बीजू जनता दलका पूर्व राज्यसभा सांसद देवाशिष सामन्तराय भाजपामा सामेल हुनुभयो। नयाँ दिल्लीस्थित पार्टी मुख्यालयमा भाजपा महासचिव अरूण सिंह र ओडिसा प्रदेश अध्यक्ष मनमोहन समल लगायत वरिष्ठ नेताहरूको उपस्थितिमा उहाँलाई पार्टीमा सामेल गरिएको छ। आज उत्तर प्रदेशको आगरा, लखनऊ र पूर्वाञ्चल एक्सप्रेसवेमा भएका 2 छुट्टा छुट्टै सड़क दुर्घटनामा 10 जनाको मृत्यु भएको छ भने 10 जना भन्दा बढी घाइते भएका छन्। पहिलो घटनामा उन्नाव जिल्ला नजिकै आगरा लखनऊ एक्सप्रेसमा बस पल्टिँदा 6 जनाको मृत्यु भएको छ भने 10 जना भन्दा बढी घाइते भएका छन्। अधिकारीहरूले बताए अनुसार बस दिल्लीबाट गोरखपुर गइरहेको बेला औरस पुलिस थाना क्षेत्र नजिकै चालकले नियन्त्रण गुमाएपछि दुर्घटना भएको हो। घाइतेहरूलाई अस्पतालमा भर्ना गरिएको छ भने गम्भीर घाइतेहरूको लखनऊ ट्रमा सेन्टरमा उपचार भइरहेको छ। यसरी नै बाराबंकी जिल्ला नजिकै पूर्वाञ्चल एक्सप्रेसवेमा भएको अर्को दुर्घटनामा 4 जनाको मृत्यु भएको छ। पुलिसले जनाए अनुसार उनीहरूले यात्रा गरिरहेको कार एक्सप्रेसवेमा पार्क गरिएको गाडीसँग ठोकिएको थियो। हाल दुर्घटनाको जाँच भइरहेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको 3 दिवसीय भ्रमणका लागि आज गान्तोक पुग्नुभयो। विदेश मन्त्री डाक्टर एस जयशंकरको अध्यक्षतामा क्वाड विदेश मन्त्रीहरूको बैठक नयाँ दिल्लीमा सम्पन्न भयो। गृहमन्त्री अमित शाहले आज राजस्थानको भारत पाकिस्तान अन्तर्राष्ट्रिय सीमामा रहेको साँचो सीमा चौकीको भ्रमण गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले आज नरेन्द्र मोदी सरकारको 12 वर्ष पूरा भएको उपलक्ष्यमा यसलाई भारतको सभ्यता र विकास यात्रामा परिवर्तनकारी अवधिको रूपमा वर्णन गर्नुभयो र पूर्व उपराष्ट्रपति एम वेंकैया नायडू अनि पूर्व प्रधानमन्त्री एसडी देवेगौडाले आज नयाँ दिल्लीमा केन्द्रीय कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले लेख्नुभएको अपनापन माई एक्सपिरियन्स विथ नरेन्द्र मोदी पुस्तकको विमोचन गर्नुभयो। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौँ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।
8: प्रस्तुत छ समसामयिक समीक्षा। विषय छ फिट इन्डिया आइतबारको 75 संस्करण। अनुवादक तथा वाचिका सीमा छेत्री। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। फिट इन्डिया सन्डेज अन साइकलको 75 संस्करण 24 मई 2026 आइतबार आयोजित गरिएको थियो। राष्ट्रमण्डल खेल दिवसको सम्झना गर्दै र अहमदाबादमा आयोजना हुने ऐतिहासिक वर्ष 2030 राष्ट्रमण्डल खेलहरूतर्फ गति निर्माण गर्दै देशभरिका 8,000 भन्दा बढी स्थानहरूमा यसले ठूलो सहभागिता देखाएको थियो। अहमदाबादको प्रतिष्ठित सबरमती रिभरफ्रन्टबाट राष्ट्रिय उत्सवको नेतृत्व गर्दै युवा मामला तथा खेलकुद तथा श्रम तथा रोजगार मन्त्री डाक्टर मनसुख मांडविया, गुजरातका उपमुख्यमन्त्री हर्ष संघवी र बलिउड अभिनेता आयुष्मान खुराना, 5,000 साइकल चालक, खेलाड़ी, युवा स्वयंसेवक र फिटनेस उत्साहीहरूसँग सामेल भए। सामुदायिक सहभागिता र खेलकुद भावनाको जीवन्त प्रदर्शनमा फिटर इन्डियाका लागि नयाँ आइकन 2030 पेडलिङ भन्ने विषयवस्तुमा अहमदाबाद संस्करणमा योग र जुम्बा प्रदर्शनसँगै भव्य 5 किलोमिटर साइकल र्याली प्रस्तुत गरिएको थियो, जसले सबरमती नदी किनारालाई फिटनेस, संस्कृति र भारतको खेलकुद विकासको उत्सवमा परिणत गर्यो। कार्यक्रमको प्रमुख आकर्षण डाक्टर मांडवियाद्वारा विशेष राष्ट्रमण्डल खेल थीम प्रदर्शनीको उद्घाटन थियो, जसले भारतको खेलकुद उपलब्धिहरू, खेलो इण्डिया मिशन अन्तर्गत खेलकुद पूर्वाधारको वृद्धि र 2030 शताब्दी राष्ट्रमण्डल खेलहरूको नेतृत्वमा देशको विस्तार भइरहेको खेलकुद पारिस्थितिक प्रणाली प्रदर्शन गरियो। कार्यक्रममा पिकल बल, बक्स क्रिकेट, भलिबल, टग अफ वार र धेरै अन्तर्क्रियात्मक सामुदायिक खेलहरू सहित विभिन्न आकर्षक गतिविधिहरू पनि प्रस्तुत गरिएको थियो, जसले सबै उमेर समूहका सहभागीहरूका लागि उत्सव जस्तो वातावरण सृजना गरियो। अभिनेता आयुष्मान खुराना, पूर्व राष्ट्रमण्डल खेल पदक विजेता र ओलम्पियनहरू जसमा गुरजित कौर, रजनी एतिमारपु, सोनिया का टान्डी, अन्जुम मदगिल, अंकुर मित्तल र तृप्ति मुरगुन्डे सामेल भए, जसले युवा सहभागीहरूलाई प्रेरणा दिएर भारतका युवाहरूमा फिटनेस र खेलकुदको बढ्दो संस्कृतिलाई सुदृढ पारे। कार्यक्रममा भारतीय ओलम्पिक संघका वरिष्ठ उपाध्यक्ष अजय पटेल, ओलम्पिक सुटर र सीडब्ल्यूजी पदक विजेता गगन नारंग, खेलो इण्डियाका उपमहानिदेशक मयांक श्रीवास्तव र भारतीय ओलम्पियन तथा एथलेटिक्स महासंघका अध्यक्ष आदिल सुमारीवाल लगायत धेरै प्रतिष्ठित व्यक्तिहरू र खेल नेताहरूको उपस्थिति पनि देखियो। कार्यक्रमको एक विशेष सांस्कृतिक आकर्षण प्रख्यात कलाकार अनिस रंगरेजद्वारा प्रस्तुत गरिएको गरबाको परम्परागत भावनालाई योगको विज्ञानसँग मिसाउने एक अद्वितीय प्रदर्शन थियो। वर्ष 2030 हुने ऐतिहासिक शताब्दी राष्ट्रमण्डल खेलकुदको वृहत निर्माणको एक भागको रूपमा युवा मामला तथा खेलकुद मन्त्रालयले सार्वजनिक सहभागितालाई गहिरो बनाउन भारतको खेलकुद पारिस्थितिक प्रणालीलाई सुदृढ पार्न देशभरि भव्य अन्तर्क्रियात्मक र समुदाय सञ्चालित पहलहरू आयोजना गर्न जारी राख्नेछ। केन्द्रीय युवा मामला तथा खेलकुद तथा श्रम तथा रोजगार मन्त्री डाक्टर मांडवियाले भन्नुभयो, हामीले साइकलमा फिट इन्डिया आइतबारको 75 संस्करण र राष्ट्रमण्डल खेल दिवस दुवै मनाउँदै गर्दा यो एकदमै विशेष अवसर हो। गुजरातले 2030 राष्ट्रमण्डल खेलकुद आयोजना गर्ने कुरामा गर्व महसुस गर्दै फिटनेस राष्ट्र निर्माणको लागि बिहानै हजारौं मानिसहरू भेला भएको देखेर उहाँ खुसी हुनुभयो। फिट समाजले समृद्ध राष्ट्र निर्माण गर्न सक्छ यदि हामी साँच्चै प्रधानमन्त्री नरेन्द्र मोदीजीको विकसित भारतको दृष्टिकोण पूरा गर्न चाहन्छौँ भने प्रत्येक नागरिकले फिटनेस र स्वस्थ जीवनलाई प्राथमिकता दिनुपर्छ। साइकल चलाउनु केवल व्यायाम मात्र होइन, यो एक आन्दोलन हो। यसले हामीलाई फिट राख्दछ, प्रदूषण कम गर्दछ र इन्धन बचत गर्न मद्दत गर्दछ, साथै इन्धन खपत कम गर्ने प्रधानमन्त्रीको अपिलसँग पनि मिल्छ।
9: आकाशवाणी सिलीगुडी अनुष्ठान सुनछেন 711 কিলোহার্টজ প্রচার তরঙ্গে এবং নিউজ অন এআইআর অ্যাপে। শুরু হচ্ছে গান পরম্পরায় অনুষ্ঠান। আজ এই অনুষ্ঠানে শুনবেন খেয়াল রাগ মুলতানি, শিল্পে পণ্ডিত অমিয় রঞ্জন বন্দ্যোপাধ্যায়।

0: समाचार। राष्ट्रपति द्रौपदी मुर्मू आजदेखि सिक्किमको तीन दिने भ्रमणमा हुनुहुन्छ। उहाँले अर्किडेरियमको भ्रमण साथै पिंक बसलाई हरियो झण्डा देखाउनुभयो। केन्द्र सरकारले घुसपैठ र अन्य कारणले गर्दा हुने जनसांख्यिकीय परिवर्तनका चुनौतीहरूको सामना गर्न एक उच्च स्तरीय समिति गठन गरेको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले अन्नपूर्ण योजनाका फारमहरू बुधबार नवान्नबाट जारी गरिने घोषणा गर्नुभएको छ। आगामी 1 जुनदेखि टाइगर हिलको टोकन हटाउन बारे हालसम्म कुनै स्पष्ट नभएको दार्जीलिङका महकुमा अधिकारी डाक्टर बनोमली रोयले बताउनु भएको छ र कर्मचारी भविष्य निधि संगठनले 7,30,00,000 रूपियाँ बकाया भुक्तानी नगरेकोमा लङभ्यू चियाबारीका निर्देशक सौरभ गर्ग विरूद्ध पक्राउ वारेन्ट जारी गरेको छ। अब समाचार विस्तारमा। राष्ट्रपति द्रौपदी मुर्मू सिक्किमको 3 दिवसीय भ्रमणका लागि आज गान्तोक आइपुग्नुभयो। लिभिङ हेलिप्याडमा राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ र अन्य वरिष्ठ विशिष्ट व्यक्तिहरूले राष्ट्रपतिको स्वागत गर्नुभयो। आफ्नो भ्रमणको पहिलो दिन राष्ट्रपतिले राज्यमा सुरक्षित र पहुँचयोग्य परिवहन सुविधा सुधार गर्ने उद्देश्यले महिलाहरूका लागि समर्पित पिंक बसहरूलाई हरियो झण्डा देखाउनुभयो। राष्ट्रपतिले सिक्किमको समृद्ध पारिस्थितिक र पुष्प सम्पदाको अवलोकन गर्न रिच पार्कमा स्थित अर्किडेरियमको भ्रमण गर्नुभयो। उहाँले दुर्लभ पाण्डुलिपि र बौद्ध सांस्कृतिक कलाकृतिहरूको संरक्षणका लागि प्रसिद्ध नामग्याल तिब्बत विज्ञान संस्थानको पनि भ्रमण गर्ने कार्यक्रम छ। भ्रमणको दोस्रो दिन राष्ट्रपतिले नाथुला पासको भ्रमण गर्नुहुनेछ र गान्तोकमा रहेको सिक्किम विश्वविद्यालयको 7 दीक्षान्त समारोहमा भाग लिनुहुनेछ। आफ्नो भ्रमणको अन्तिम दिन उहाँले सिक्किम पुलिसलाई प्रतिष्ठित राष्ट्रपति पुलिस ध्वज प्रदान गर्नुहुनेछ। यसका साथै सिक्किम यो प्रतिष्ठित सम्मान प्राप्त गर्ने देशको 15 राज्य बन्नेछ। उहाँलाई लोकभवनमा आज राज्यपाल तथा मुख्यमन्त्रीद्वारा राज्यको जनताको पक्षमा न्यानो स्वागत जनाइयो। केन्द्र सरकारले घुसपैठ र अन्य कारणले गर्दा हुने जनसांख्यिकीय परिवर्तनका चुनौतीहरूको सामना गर्न एक उच्च स्तरीय समिति गठन गरेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले एक सोसियल मीडिया पोस्टमा भन्नुभएको छ, यस समितिको अध्यक्षता सर्वोच्च न्यायालयका पूर्व न्यायाधीश प्रकाश प्रभाकर नावलेकरले गर्नुहुनेछ। जनगणना आयुक्तका साथ पूर्व आईएएस अधिकारी दुर्गाशंकर मिश्रा, पूर्व आईपीएस अधिकारी बालाजी श्रीवास्तव र अर्थशास्त्री डाक्टर शमिका रविलाई यस समितिको सदस्य नियुक्त गरिएको छ। गृह मन्त्रालयमा संयुक्त सचिवले यस समितिमा सदस्य सचिवको रूपमा कार्य गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले गत वर्ष लाल किल्लाबाट स्वतन्त्रता दिवसको भाषणमा जनसांख्यिकीय परिवर्तन सम्बन्धी उच्च स्तरीय समिति गठनको घोषणा गर्नुभएको थियो। श्री अमित शाहले भन्नुभएको छ, घुसपैठ र अन्य कारणहरूले गर्दा अस्वाभाविक जनसांख्यिकीय परिवर्तनहरू भइरहेका छन्, जुन कुनै पनि राष्ट्रको वर्तमान र भविष्यको लागि ठूलो चुनौती हो। केन्द्रीय गृहमन्त्री अमित शाहले जूनको मध्यमा पश्चिम बंगालको भ्रमण गर्नुहुने सम्भावना छ। आधिकारिक सूत्रहरूले आज यसको जानकारी दिएका छन्। गृहमन्त्री शाहले सुरक्षा व्यवस्थाको समीक्षा गर्न सीमावर्ती क्षेत्रहरूको भ्रमण गर्ने सूत्रहरूले बताएका छन्। यसका साथै सीमा सुरक्षा, घुसपैठ, गाईवस्तु र लागू औषध तस्करी तथा सीमा क्षेत्रमा सुरक्षा सम्बन्धी उच्च स्तरीय समीक्षा बैठक पनि हुनेछ। सूत्रहरू अनुसार गृहमन्त्रीले सीमा सुरक्षा बलका वरिष्ठ अधिकारीहरू, राज्यका मुख्यमन्त्री शुभेन्दु अधिकारी र प्रशासनिक अधिकारीहरूका साथ भेटघाट गर्ने सम्भावना छ। सीमावर्ती जिल्लाका पुलिस अधिकारीहरूलाई सतर्क रहन निर्देश दिएको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले आज कल्याणीमा आयोजित प्रशासनिक समन्वय बैठकपछि कैयन ठूला घोषणाहरू गर्नुभएको छ। बैठकमा नदिया, उत्तर 24 परगना र हुगली जिल्लाका प्रशासनिक अधिकारीहरू लगायत मन्त्रीमण्डलका सदस्यहरू उपस्थित थिए। मुख्यमन्त्रीले लक्ष्मी भण्डार योजनालाई अन्नपूर्ण भण्डार योजनामा परिवर्तन गर्ने प्रक्रिया चाँडै पूरा हुने बताउनुभयो। सुन्नुहोस् हाम्रो संवाददाताबाट एक रिपोर्ट।
1: मुख्यमन्त्रीले अन्नपूर्ण योजनाका फारमहरू बुधबार नवान्नबाट जारी गरिने घोषणा गर्नुभएको छ। यो फारम अनलाइन र अफलाइन दुवै माध्यममा उपलब्ध हुनेछ। योजनाका लाभ लिनका लागि लाभार्थीहरूले फारम भर्नु अनिवार्य छ। मुख्यमन्त्री अनुसार जति चाँडो नामाङ्कन प्रक्रिया पूरा हुन्छ त्यति नै चाँडो लाभहरू प्राप्त हुन थाल्नेछन्। अन्नपूर्ण भण्डार योजना पूर्ण रूपमा सञ्चालन नभएसम्म लाभार्थीहरूले लक्ष्मी भण्डार योजनाबाट लाभ पाइरहनेछन् भनी उहाँले स्पष्ट पार्नुभयो। अन्नपूर्ण भण्डारको प्रक्रिया बुधबारदेखि सुरु हुनेछ। मुख्यमन्त्रीले यो योजनाको लाभ भारतीय नागरिकहरूले मात्र पाउन सक्ने पनि बताउनुभयो। राज्य सरकारले मा क्यान्टिनबारे पनि एउटा ठूलो निर्णय गरेको छ। अब साताको दुई दिन 5 रुपियाँमा माछा र भात क्यान्टिनमा उपलब्ध गराइनेछ। मुख्यमन्त्रीले राज्यमा हाल लगभग 400 मा क्यान्टिन सञ्चालित भइरहेको बताउनुभयो। स्वास्थ्य विभागबारे पनि एउटा महत्वपूर्ण घोषणा गरिएको छ। मुख्यमन्त्रीले आयुष विभागलाई स्वास्थ्य विभागबाट अलग गरिने र अब यो विभागले स्वतन्त्र रूपमा काम गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, स्वास्थ्य साथी योजनालाई आयुष्मान भारत योजनामा रूपान्तरण गर्ने प्रक्रिया सुरु गरिएको छ। यो प्रक्रिया पूरा नभएसम्म मानिसहरूले स्वास्थ्य साथी योजनाको लाभ प्राप्त गरिरहनेछन्। आकाशवाणी खरसाङको समाचार कक्षबाट आरती ठकुरीको यो रिपोर्ट।
0: पश्चिम बंगालको शुभेन्दु सरकारद्वारा होल्डिङ सेन्टर स्थापना गर्ने निर्देशपछि उत्तर 24 परगना जिल्लाको हाकिमपुर सीमा क्षेत्रमा हलचल बढेको छ। आज बिहान सीमा सुरक्षा बल बीएसएफको चेकपोस्ट नजिकै ठूलो संख्यामा अवैध बंगलादेशी नागरिकहरू आफ्ना सामानहरू लिएर भेला भएका देखियो। प्रत्यक्षदर्शीहरू अनुसार हिजो पनि चेकपोस्ट नजिकै स्थापना गरिएको अस्थायी शिविरमा लगभग 100 बंगलादेशी घुसपैठीहरू उपस्थित थिए भने 30 देखि 40 जना बाहिर पर्खिरहेका थिए। हालै प्रदेशको नयाँ राज्य सरकारले अवैध बंगलादेशी र रोहिङ्ग्या नागरिकहरूलाई उनीहरूको देश फिर्ता पठाउन विशेष होल्डिङ सेन्टर स्थापना गर्न निर्देश जारी गरेको छ। सरकारले जिल्ला अधिकारीहरूलाई आफ्नो अधिकार क्षेत्रमा होल्डिङ सेन्टरहरू स्थापना गर्न र सकेसम्म चाँडो थप कार्यवाही सुरु गर्न निर्देश दिएको छ। गत वर्ष अक्टोबरमा मतदाता सूचीको विशेष गहन पुनरीक्षण अभियानको घोषणापछि पनि यस्तै स्थिति देखिएको थियो। त्यसबेला न्यूटाउन, दमदम र डानकुनी क्षेत्रबाट कैयन अवैध बंगलादेशी नागरिकहरू हाकिमपुर सीमा हुँदै बंगलादेश फर्किरहेको खबरहरू प्रकाशमा आएका थिए। राज्यमा सत्ता परिवर्तनपछि सिलगढी नगर निगममा राजनीतिक गतिविधि तीव्र भएको छ। तृणमूल कंग्रेसका पार्षदहरूको व्हाट्सएप ग्रुपमा उपमेयर रञ्जन सरकारले परिषद दलको नेताको पद त्याग्ने आफ्नो मनसाय स्पष्ट रूपमा संकेत गरेका छन्। प्राप्त जानकारी अनुसार हिजो नगर निगममा पार्षद दलको बैठक तय गरिएको थियो, जुन प्रत्येक बोर्ड मिटिङ भन्दा पहिले हुन्छ। तर रञ्जनद्वारा पद छोड्ने इच्छा जताएको कारण बैठक स्थगित गरियो। मेयर गौतम देवले पनि यस कुराको पुष्टि गर्दै रञ्जन सरकारको प्रस्तावबारे उहाँलाई जानकारी भएको र यस मुद्दामा उहाँसित कुराकानी गर्ने बताउनु भएको छ। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ।
2: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प
3: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
4: अब तक इस योजना से 8,85,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित 3 गारंटीड फायदों के लिए अपनी बैंक शाखा से संपर्क करें।
0: यो आकाशवाणी खरसाङ हो। आगामी 1 जुनदेखि टाइगर हिलको टोकन हटाउनबारे हालसम्म कुनै स्पष्ट नभएको दार्जिलिङका महकुमा अधिकारी डाक्टर बेनोमली रोयले बताउनु भएको छ। उहाँले आगामी आदेश नआएसम्म टोकन प्रक्रिया जारी रहने बताउनुभयो।
5: So today I have seen on newspaper in Millennium Post where they mentioned that from 1st June the token system at Tiger Hill is going to abolish. But this decision has been not taken, it's a status meeting. इट विल बी रनिंग एट द टोकन सिस्टम जो भी है टोकन सिस्टम अभी चालू है टोकन सिस्टम इज विल बी रनिंग फॉर इन फ्यूचर अंटिल फर्दर ऑर्डर।
0: कर्मचारी भविष्य निधि संगठनले 7,30,00,000 रुपैयाँ बकाया भुक्तानी नगरेकोमा लङभ्यू चियाबारीका निदेशक सौरभ गर्ग विरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ। अधिक जानकारी हाम्रा संवाददाताबाट।
6: वारेन्ट सिलगढी क्षेत्रीय कार्यालयका सहायक पीएफ कमिश्नर अङ्कित श्रीवास्तवद्वारा खरसाङ थानामा पठाइएको जानकारी प्राप्त भएको छ। यदि पूर्ण रकम तुरन्तै डिमान्ड ड्राफ्ट मार्फत भुक्तानी नगरिएमा पुलिसलाई गर्गलाई पक्राउ गर्न र 24 घण्टाभित्र सिलगढीको भविष्य निधि भवनमा रहेको रिकभरी अधिकारी समक्ष पेश गर्न निर्देशन दिएको छ। कर्मचारी भविष्य निधि ऐन 1952 अन्तर्गत 2013 देखि 2022 सम्मको अवधिलाई बक्यौताले समेट्छ। स्मरण रहोस्, दार्जिलिङका सांसद राजु विष्टको 19 मेमा लङ्ग्यू चियाबारीको भ्रमणपछि सार्वजनिक कोषमा चुक्ता नगर्नेहरू विरुद्ध कार्यवाहीको लागि कडा चेतावनी दिनुभएको थियो। श्री विष्टले जिल्ला प्रशासन पुलिस र श्रम अधिकारीहरूलाई तत्काल संकट समाधान गर्न दबाव दिनुभएको थियो भने कामदारहरूलाई मुख्यमन्त्री शुभेन्दु अधिकारीको नेतृत्वमा रहेको पश्चिम बङ्गालको भाजपा सरकारले न्याय सुनिश्चित गर्नेछ भन्ने आश्वासन पनि दिनुभएको थियो। 6 महिनादेखि भुक्तानी नभएको जियाला र पीएफ र अन्य परिश्रमिकमा 11 करोड रुपियाँ भन्दा बढी बाँकी रहेको भन्दै कामदारहरू हाल पनि रिले अनसनमा छन्। दिव्यतम अधिकारी, आकाशवाणी समाचार, खरसाङ।
0: बिजनबारीमा गोजामुमो पुल बिजनबारी गोक समिष्ठीको आयोजनामा तथा गोरामुमो भाजपा अनि क्रामकपा समर्थकहरूको संयुक्त सभा सम्पन्न भयो। सभापछि पत्रकारहरूलाई सम्बोधन गर्ने क्रममा गोजामुमो पुल बिजनबारी गोक समिष्ठी संयोजक अजय सुब्बाले आगामी 6 जुनको दिन समिष्ठीमा दार्जीलिङ विधानसभा क्षेत्रका नवनिर्वाचित विधायक नोमन राईले भ्रमण गर्ने बताउनु भएको छ। विधायकले राईले सिङ्ला केराबारी कर्मटार गोक पुलबुजार हुँदै बिजनबारीसम्म भ्रमण गर्दै मतदाताहरूलाई आभार प्रकट गर्ने कार्यक्रम रहेको पनि जानकारी प्राप्त भएको छ। कालेबुङमा भारतीय जनता पार्टीको थप एक नयाँ कार्यालयको उद्घाटन गरिएको छ। भाजपा जिल्ला समिति अध्यक्ष सञ्जीव लामा, उपाध्यक्ष शुभ प्रधान, महासचिव साङदेङ लेप्चा, अन्य पार्टी प्रतिनिधि अनि कार्यकर्ताहरूको उपस्थितिमा कार्यालयको उद्घाटन गरिएको छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा मिरिक ब्लक कमिटी टोलीले आज मिरिक खण्ड विकास कार्यालयमा पुगेर विभिन्न जनसरोकारका विषयहरूलाई लिएर सहखण्ड विकास अधिकारी समक्ष ज्ञापन पत्र प्रस्तुत गरेको छ। सुन्नुहोस् एक रिपोर्ट।
7: ब्लक कमिटी सभापति समीर तामाङ तथा सचिव सुजित तामाङको नेतृत्वमा पुगेको टोलीले पञ्चायत क्षेत्रभित्र सञ्चालन भएका विभिन्न विकासमूलक योजनाहरूमा कथित रूपमा भएको भ्रष्टाचारप्रति गम्भीर ध्यान आकर्षण गराउँदै आवश्यक छानबिन तथा कारवाहीको माग गरेको छ। यसरी नै टोलीले 100 दिने रोजगार योजना, हर घर जल योजना लगायत अन्य योजनाहरूमा देखिएका समस्याहरूबारे प्रत्यक्ष रूपमा अवगत गराउँदै अब उपरान्त सबै सरकारी सुविधा तथा सहुलियतहरू पारदर्शी र निष्पक्ष ढङ्गले जनसाधारणसम्म पुर्याउनु पर्ने विषयमा ध्यान आकर्षण गरेको जानकारी गोरामुमो मिरिक ब्रान्चका सदस्य सहदेव रन पहेलीले गराउनु भएको छ। यस क्रममा खण्ड विकास सह अधिकारी मिलन मलेटकारले भविष्यमा सरकारी तथा विकास सम्बन्धी सम्पूर्ण कार्यहरू निर्धारित नियम कानुन अनुसार पारदर्शी ढङ्गले सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको पनि श्री रन पहेलीले बताउनु भएको छ। आकाशवाणी खरसाङका लागि मुस्कान राईको यो रिपोर्ट।
0: गोर्खा राष्ट्रिय मुक्ति मोर्चा केन्द्रीय कार्यालय दार्जिलिङमा जीटीए कर्मचारी संगठनका प्रतिनिधिहरूले पार्टी अध्यक्ष मन घिसिङसित शिष्टाचार भेटघाट गर्दै विभिन्न महत्वपूर्ण विषयमा छलफल गरेका छन्। देवप्रकाश खवासको नेतृत्वमा पुगेको प्रतिनिधिमण्डलले पार्टी अध्यक्ष मन घिसिङ समक्ष कर्मचारीहरूको विभिन्न समस्या, माग तथा समसामयिक विषयहरूबारे जानकारी गराएका उनीहरूले वर्तमानमा जीटीएभित्र कार्यरत कर्मचारीहरूले भोगिरहेका समस्याहरूलाई सकारात्मक रूपमा समाधान गरिदिन संगठनले श्री घिसिङसित विशेष अनुरोध गरेको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। राष्ट्रपति द्रौपदी मुर्मु आजदेखि सिक्किमको 3 दिने भ्रमणमा हुनुहुन्छ। उहाँले अर्किडेरियमको भ्रमण साथै पिंक बसलाई हरियो झण्डा देखाउनुभयो। केन्द्र सरकारले घुसपैठ र अन्य कारणले गर्दा हुने जनसांख्यिकीय परिवर्तनका चुनौतीहरूको सामना गर्न एक उच्च स्तरीय समिति गठन गरेको छ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले अन्नपूर्ण योजनाका फारमहरू बुधबार 59 जारी गरिने घोषणा गर्नुभएको छ र कर्मचारी भविष्य निधि संगठनले 7,30,00,000 रूपियाँ बकाया भुक्तानी नगरेकोमा लङभ्यू चियाबारीका निदेशक सौरभ गर्ग विरूद्ध पक्राउ वारेन्ट जारी गरेको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो।
8: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েব 711 কিলোহার্টজ ও নিউজ অন AIR অ্যাপে। শ্রোতা বন্ধুরা এখন শুনবেন হিন্দি ছায়াছবির গানের অনুষ্ঠান। প্রথম গানটি থাকছে বরফি ছায়াছবি থেকে, প্রীতমের সুরে শ্রেয়া ঘোষাল এবং নিখিল পাল জর্জের কণ্ঠে।

0: finances and sponsors.
1: भारत र अमेरिकाले आज महत्वपूर्ण खनिजहरू र दुर्लभ मृदा तत्वहरूको आपूर्ति खनन र प्रसंस्करण सुनिश्चित गर्ने उद्देश्यले प्रमुख द्विपक्षीय ढाँचामा हस्ताक्षर गरे। यो ऐतिहासिक सम्झौता दिल्लीमा विदेश मन्त्री डाक्टर एस जयशंकर र अमेरिकी विदेश मन्त्री मार्को रूबियो बीच भएको थियो। राष्ट्रपति द्रौपदी मुर्मू आज तीन दिने भ्रमणमा सिक्किम आइपुग्नुभयो। वहाँले अर्केडेरियम र नामग्याल इन्स्टिच्यूट अफ टिबेटोलॉजीको भ्रमण गर्नुभयो। राज्यपाल ओमप्रकाश माथुर, मुख्यमन्त्री प्रेमसिंह तामाङ र अन्य विशिष्ट व्यक्तिहरूले राष्ट्रपतिलाई अर्केडेरियममा स्वागत गर्नुभयो, जुन अर्किड खेती र प्रदर्शन गर्न तयार पारिएको एक समर्पित जलवायु नियन्त्रित ग्रीन हाउस हो। राष्ट्रपतिले अर्केडेरियममा राज्यको समृद्ध पारिस्थितिकी र पुष्प सम्पदाको अवलोकन गर्नुभयो। भोलि राष्ट्रपतिले नथुला पासको भ्रमण गर्नुहुनेछ र सिक्किम विश्वविद्यालयको दीक्षान्त समारोहमा पनि भाग लिनुहुनेछ। आफ्नो भ्रमणको अन्तिम दिन उनले सिक्किम पुलिसलाई भारतको राष्ट्रपतिको पुलिस कलर पदक प्रदान गर्नुहुनेछ। सिक्किम यो प्रतिष्ठित पुरस्कार प्राप्त गर्ने 15 राज्य बन्नेछ। यो आकाशवाणी हो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज अपरेशन सिन्दूरको बेलामा सीमा सुरक्षा बलको भूमिकाको प्रशंसा गर्दै यसले सीमाको मजबूतीका साथ रक्षा मात्र गरेन तर सीमावर्ती जिल्लाहरूमा बस्ने मानिसहरूको मनोबल पनि बढ़ायो भन्नुभयो। वहाँले सीमा सुरक्षालाई पूर्ण रूपमा सुरक्षित बनाउन बीएसएफ, सेना, प्रशासन र सतर्क नागरिकहरू सम्मिलित चार स्तरीय ग्रिड सिर्जना गर्ने कुरामा जोड़ दिनुभयो। श्री शाहले आज राजस्थानको बीकानेर नजिकै रहेको बीएसएफको सान्चु चौकीमा प्रहरी सम्मेलनलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। वहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारमा देशको सुरक्षा ढाँचामा ठूलो परिवर्तन आएको छ भन्नुभयो। यस अवसरमा गृहमन्त्रीले सीमा चौकीहरूमा 14 नवनिर्मित महिला ब्यारकहरूको वर्चुअल रूपमा उद्घाटन पनि गर्नुभयो। युवा मामिला तथा खेलकूद मन्त्री मनसुख मण्डाविया आज भन्नुभयो 2036 ओलम्पिक खेल आयोजना गर्ने भारतको दावेदारीलाई ध्यानमा राख्दै भविष्यको ओलम्पिक खेलको सूचीमा योगासनलाई समावेश गर्न जोड़ दिइनेछ। नयाँ दिल्लीमा एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै वहाँले भन्नुभयो अहमदाबादले 4-8 जूनसम्म पहिलो विश्व योगासन च्याम्पियनशीप आयोजना गर्नेछ, जुन देशको परम्परागत कल्याण अभ्यासलाई विश्वव्यापी खेलकूद अनुशासनको रूपमा स्थापित गर्ने महत्वपूर्ण कदम हो। वहाँले भन्नुभयो हजारौं वर्ष पहिले भारतमा उत्पत्ति भएको योग अहिले विश्वव्यापी रूपमा व्यापक रूपमा स्वीकार गरिन्दैछ र धेरै देशहरूमा दैनिक जीवनको अभिन्न अंग बनेको छ।
2: योग ये हमारे देश की संस्कृति भी है, हमारी जीवन शैली भी है। आज से सदियों पहले योग भारत से निकल के सारे दुनिया में गया है। फिर से योगासना की फर्स्ट वर्ल्ड चैंपियनशिप करके उसको पुनः भारत में एक बड़ा कार्यक्रम के रूप में आयोजित करेंगे। वर्ल्ड चैंपियनशिप है, अभी प्रारंभ भारत से कर रहे हैं और सारी दुनिया के अलग अलग कंट्री में उसको भविष्य में करा जाएगा।
1: रक्षा मन्त्री राजनाथ सिंहले आज नरेन्द्र मोदी सरकारको 12 वर्ष पूरा भएकोमा यसलाई भारतको सभ्यता र विकास यात्रामा परिवर्तनकारी चरणको रूपमा वर्णन गर्नुभयो। सामाजिक सञ्जालमा पोस्ट गर्दै वहाँले 26 मई 2014 श्री मोदीले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दा देशको शासन दृष्टिकोण नेतृत्व र राष्ट्रिय संकल्पमा निर्णायक परिवर्तन आएको बताउनुभयो। आईपीएल प्ले अफ क्रिकेटमा वर्तमान च्याम्पियन रॉयल च्यालेन्जर्स बेंगलुरूले आज धर्मशालामा हुने क्वालिफायर वनमा गुजरात टाइटनसँग खेल्दैछ। खेल 7:30 बजे शुरू भएको छ। खेलको विजेता सीधै आईपीएल 2026 फाइनलमा पुग्नेछ भने हार्ने टोलीले क्वालिफायर टूमा अर्को अवसर पाउनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकरको अध्यक्षतामा क्वाड विदेश मन्त्रीहरूको बैठक आज नयाँ दिल्लीमा सम्पन्न भयो। राष्ट्रपति द्रौपदी मुर्मू आज तीन दिने भ्रमणमा सिक्किम आइपुग्नुभयो। वहाँले अर्केडेरियम र नामग्याल इन्स्टिच्यूट अफ टिबेटोलॉजीको भ्रमण गर्नुभयो। गृहमन्त्री अमित शाहले आज राजस्थानको बीकानेर नजिकैको सान्चु चौकीमा प्रहरी सम्मेलनलाई सम्बोधन गर्दै अपरेशन सिन्दूरको क्रममा सीमा सुरक्षा बलको भूमिकाको प्रशंसा गर्नुभयो। युवा मामिला तथा खेलकूद मन्त्री मनसुख मण्डाविया आज भन्नुभयो 2036 ओलम्पिक खेल आयोजना गर्ने भारतको दावेदारीलाई ध्यानमा राख्दै भविष्यको ओलम्पिक खेलहरूको सूचीमा योगासनलाई समावेश गर्न जोड़ दिइनेछ।

0: र आईपीएल प्ले अफ क्रिकेटमा धर्मशालामा क्वालिफायर वन मुकाबिलामा वर्तमान च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरूले गुजरात टाइटन्ससँग खेलिरहेको छ। खेल 7:30 बजेदेखि शुरू भएको छ।
1: বললেন সুপ্রিয় মিত্র, এখন সংবাদ।